आकाशवाणीको नेपाली प्रसारण सेवा यसै क्रममा अब श्रोतालाई सुनाउन लागिरहेछौँ केही लोक तथा आधुनिक गीतहरू। त आउनुहोस् प्रथममा सुनौ यो आधुनिक गीत।

0: श्रोताले तिन्जेल सुन्नुहुन्थ्यो लोक तथा आधुनिक गीत। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ, केन्द्र सरकारले नीट परीक्षाको प्रश्न पत्र लिक मामलामा सामेलहरूलाई त्वरित अनि कडा सजाय दिलाउनका लागि फास्ट ट्र्याक कोर्ट स्थापित गर्नेछ। नीट पेपर लिक मामलामा विपक्षको अवरोधपछि लोकसभाको कार्यवाही दिनभरिको लागि स्थगित गरिएको छ। विदेश मन्त्री डाक्टर एस सुब्रमण्यम जयशंकरले आज ब्रुनेईमा विदेश मन्त्री प्रिन्स अब्दुल मतिन्सिटको बैठकमा द्विपक्षीय सहयोग बढाउनेमा चर्चा गर्नुभयो। भारतीय रेलवेले 440 करोड रुपियाँको लागतमा निमपुरा पश्चिम आउटर क्याबिन अनि दक्षिण पूर्वी रेलवेको मिदनापुर बीच तेस्रो लाइन परियोजनालाई मञ्जुरी दिएको छ। अनि मौसम विभागले गुजरात अनि मध्य महाराष्ट्रको केही भागमा आज भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ, केन्द्र सरकार नीट परीक्षाको प्रश्न पत्र लिक मामलामा सामेलहरूलाई त्वरित अनि कडा सजाय दिलाउनका लागि फास्ट ट्र्याक कोर्ट स्थापित गर्नेछ। उहाँले छात्रहरूको भविष्यको रक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको बताउनुभयो। सोसल मिडिया पोस्टमा प्रधानमन्त्री मोदीले भन्नुभयो, देशका युवाहरूको कल्याण अनि भविष्य सर्वाधिक महत्वपूर्ण छ। प्रधानमन्त्रीको यो बयान नीट परीक्षा प्रश्नपत्र लिक मामलामा दिल्लीको जन्तर मन्तरमा चलिरहेको छात्रहरूको विरोध प्रदर्शन बीच आएको हो। श्री मोदीले भन्नुभयो, उहाँले सम्बन्धित अधिकारीहरू अनि पदाधिकारीहरूलाई यस सम्बन्धमा सबै आवश्यक कदम उठाउने निर्देश दिनुभएको छ। उहाँले भन्नुभयो, युवाहरूको भविष्यलाई नोक्सान पुर्याउन कोसिस गर्नेहरूलाई छोडिने छैन। प्रधानमन्त्रीले भन्नुभयो, यो निर्णय छात्रहरूको हित रक्षाका लागि उठाइएका उपायहरूको श्रृङ्खला अन्तर्गत लिएको हो। केन्द्रीय गृहमन्त्री अमित शाहले फास्ट ट्र्याक कोर्टहरूको स्थापनाको माध्यमले पेपर लिक मामलामा सुनवाईको तीव्रता आउने अनि दोषीहरू विरुद्ध कडा कार्यवाही गर्न प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयको सराहना गर्नुभयो। सोसल मिडिया पोस्टमा उहाँले भन्नुभयो, युवाहरूको कल्याण अनि उज्जवल भविष्य मोदी सरकारको सर्वोच्च प्राथमिकता अनि संकल्प हो। युवाहरूप्रति प्रधानमन्त्रीको प्रतिबद्धताको उल्लेख गर्दै श्री शाहले भन्नुभयो, यो निर्णय ती व्यक्तिहरूको विरुद्ध हो जसले पेपर लिकको माध्यमबाट युवाहरूको भविष्यसित खेलवाड गरेको छ। उहाँले भन्नुभयो, यो निर्णय एक कोसे ढुङ्गा साबित हुनेछ। नीट पेपर लिक मामलामा विपक्षको अवरोधपछि लोकसभाको कार्यवाही दिनभरिको लागि स्थगित गरिएको छ। दोस्रो स्थगनपछि दिउँसो 2 बजी कार्यवाही फेरि सुरु हुँदा विपक्षका सदस्यले पुनः नाराबाजी सुरु गरे, जसकारण अध्यक्षले सदनको बैठक दिनभरिको लागि स्थगित गरे। यसै मुद्दाको कारण राज्यसभाको कार्यवाही पनि दिउँसो 3 बजेसम्मको लागि स्थगित गरिएको छ। यसअघि नेट पेपर लिक मामला सहित विभिन्न मुद्दाहरूमा विपक्षको हंगामाको कारण सदन पहिले 12 बजेसम्म स्थगित गरिएको थियो, त्यसपछि पुनः दिउँसोको 2 बजेसम्म स्थगित गरियो। लोकसभाको कार्यवाही बिहान 11 बजेदेखि शुरू भएपछि अध्यक्ष ओम बिरलाले प्रश्नकाल शुरू गर्ने प्रयास गरे, तर विपक्षी सदस्यहरूले नेट पेपर अनि छात्र विरूद्ध प्रदर्शनको मुद्दा उठाए। श्री बिरलाले भन्नुभयो, प्रश्नकाल अवधि कुनै पनि सदस्यलाई कुनै अन्य विषयमा बोल्ने अनुमति दिइने छैन।

0: उहाँले भन्नुभयो प्रश्नकाल नियम अनुसार नै चल्ने पर्नेछ किनभने सदस्यहरूको लागि सरकारसित जवाफ माग्ने महत्वपूर्ण समय यही हो। श्री बिरलाले भन्नुभयो सरकारले पहिले नै विपक्षी सदस्यहरूलाई आश्वासन दिएको छ कि सरकार पेपरमाथि चर्चा गर्न तयार छ। अध्यक्षले विपक्षसित सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो तर विपक्षले आफ्नो विरोध जारी राखे जसकारण लोकसभामा दिउँसो 12 बजेसम्मको लागि स्थगित गरिएको थियो। राज्यसभामा पनि यही स्थिति देखियो। बिहान 11 बजे कार्यवाही सुरु भएपछि सभापति सीपी राधाकृष्णनले देशका विभिन्न भागहरूमा भारी वर्षा अनि बाढ तथा भूस्खलन जस्ता आपदाहरूका कारण भएको जानमालको हानिमा गहिरो दुःख व्यक्त गर्नुभयो जसमा आसाम अरुणाचल प्रदेश गुजरात हिमाचल प्रदेश जम्मू कश्मीर केरलम मिजोरम त्रिपुरा उत्तर प्रदेश अनि उत्तराखण्ड सामेल छ। श्री राधाकृष्णनले भन्नुभयो सम्बन्धित राज्यहरूमा सरकारले एनडीआरएफ टिमको सहयोगले बचाउ अनि राहत अभियान चलाइरहेको छ। यसैबीच सदनमा विपक्षका सदस्यहरूले नीट परीक्षा प्रश्नपत्र लिकको मुद्दामा नाराबाजी सुरु गरे। संसदीय कार्यमन्त्री किरेन रिजिजूले भन्नुभयो सरकार नीट मुद्दामाथि चर्चाको लागि तयार छ। उहाँले आरोप लगाउनुभयो काङ्ग्रेस पार्टीले शर्त लागू गरिरहेको छ जसले उनीहरूको मनसाईमाथि प्रश्न उठिरहेको छ। श्री रिजिजूले नीट परीक्षा मुद्दाको राजनीतिकरण नगर्ने आग्रह गर्नुभयो अनि संसदमा रचनात्मक अनि व्यापक चर्चाको आह्वान गर्नुभयो। विपक्षीका नेता मल्लिकार्जुन खड्गेले केन्द्रीय शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै भन्नुभयो शिक्षा मन्त्रीको राजीनामा बीच बिना चर्चा हुने छैन। उहाँले भन्नुभयो काङ्ग्रेस चर्चादेखि पछि हटेको छैन। हंगामा बीच सभापति सीपी राधाकृष्णनले सदनको कार्यवाही दिउँसो 12 बजेसम्म स्थगित गर्नुभएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRKarsyal अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। एनडीए अनि विपक्षी सांसदहरूले आज संसद परिसरको मकर द्वारमा विरोध प्रदर्शन गरे। एनडीए सांसदहरूले सदनमा नीट परीक्षा पेपर लिक मुद्दामाथि चर्चाको माग गरे जबकि विपक्षी सांसदहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरे। भाजपा अध्यक्ष अनि राज्यसभा सांसद नितिन नवीनले भन्नुभयो एनडीए सरकार छात्र अनि युवाहरूको भविष्यको लागि हर स्तरमा चर्चा गर्न पूर्ण तयार छ। पत्रकारहरूसित बात गर्दै श्री नवीनले भन्नुभयो लोकसभामा विपक्षका नेता राहुल गान्धी अनि पूरा विपक्षले सदनमा यस मुद्दामा चर्चा गर्न मानेका छैनन्। उहाँले भन्नुभयो एनडीए सरकार अनि प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्य युवाहरूको लागि एक उज्जवल भविष्य निर्माण गर्नु हो। प्रधानमन्त्रीले आफ्नो ट्वीटमा नीट पेपर लिक मामलामा सामेलहरूलाई कडा सजाय दिलाउनका लागि त्वरित न्यायालयको गठनमा जोड दिनुभएको थियो। काङ्ग्रेस नेता प्रियंका गान्धी वाड्राले भन्नुभयो सरकारले छात्रहरूको मागमा ध्यान दिन जरुरी छ। संसद परिसरमा उहाँले भन्नुभयो छात्रहरूले विरोध प्रदर्शनको समय कथित रूपमा बल प्रयोग गर्नेहरू विरुद्ध कार्यवाही माग गरिरहेका छन्। उहाँले प्रधानमन्त्रीसित छात्रहरूसित सिधा बातचित सुरु गर्ने आग्रह गर्नुभयो। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले भन्नुभयो विपक्षी दलहरूले बारम्बार छलफलबाट बाँचिरहेका छन् र नीट परीक्षाको पेपर लिक मुद्दामा आफ्नो अडान परिवर्तन गरिरहेका छन्। पत्रकारहरूसँग कुरा गर्दै चौहानले भन्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीले स्पष्ट रूपमा भन्नुभएको छ विद्यार्थीहरूको कल्याण सरकारको लागि सर्वोपरि छ। विपक्षी दलहरूले विद्यार्थी मुद्दाहरूलाई राजनीतिकरण गरेको आरोप लगाउँदै श्री चौहानले भन्नुभयो उनीहरूले केवल अराजकता सृजना गर्न र संसदको काममा बाधा पुर्याउन चाहन्छन्।
1: माननीय प्रधानमन्त्री जी ने स्पष्ट रूप से कहा है छात्रों के कल्याण से बढ़कर हमारे लिए कुछ नहीं है और इसलिए जिनने पेपर लीक जैसा अपराध किया है फास्ट ट्रैक कोर्ट बनाया जाएगा मुकदमा चलेगा सख्त से सख्त सजा दी जाएगी लेकिन विपक्ष को बच्चों से कोई लेना देना नहीं है नीट से भी लेना देना नहीं है वो केवल राजनीतिक रोटियां सेंकना चाहते हैं लेकिन एनडीए भारतीय जनता पार्टी सरकार चर्चा चाहती चर्चा मैं प्रतिपक्ष से आग्रह करता हूँ कि आए सदन के अंदर और चर्चा करें।
0: विदेश मन्त्री डाक्टर एस जयशंकरले आज ब्रुनेईका विदेश मन्त्री प्रिन्स अब्दुल मथिनसिटको बैठकमा द्विपक्षीय सहयोग बढाउनेमा चर्चा गर्नुभयो। यस अवधि आर्टिफिसियल इन्टेलिजेन्स ड्रोन अनि डिजिटल नवाचार जस्ता उदयमान प्रौद्योगिकीहरूमा विशेष रूपले चर्चा गरियो। फिलिपिन्सको मनिलामा आसियान क्षेत्रीय मञ्चको बैठकहरू अवधि यो वार्ता भएको हो। सोसियल मिडिया पोस्टमा श्री जयशंकरले भन्नुभयो दुई देश भारतको एक्ट इस्ट पोलिसी अनुरूप द्विपक्षीय एजेन्डालाई अघि बढाउने अनि

चेन ढाँचा अन्तर्गत बहुपक्षीय सहयोगलाई अझ मजबुत गर्न सहमत भए। भारतीय रेलवेले 440 करोड रुपियाँको लागतमा निम्पुरा पश्चिम आउटर क्याबिन अनि दक्षिण पूर्वी रेलवेको मिदनापुर बीच तेस्रो लाइन परियोजनालाई मञ्जुरी दिएको छ। रेल मन्त्रालयले बताए अनुसार परियोजनामा 14 किलोमिटर भन्दा अधिक लामो तेस्रो लाइनको निर्माण सामेल छ। मौसम विभागले गुजरात अनि मध्य महाराष्ट्रको केही भागमा आज भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। पूर्वी राजस्थान, मध्यप्रदेश, कोंकण, गोवा, मणिपुर, मिजोरम, त्रिपुरा अनि नागाल्यान्डमा आज भारी वर्षा हुन सक्नेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ, केन्द्र सरकारले निट परीक्षाको प्रश्न पत्र लिक मामलामा सामेल हुनेहरूलाई त्वरित अनि कडा सजाय दिलाउनका लागि फास्ट ट्र्याक कोर्ट स्थापित गर्नेछ। निट पेपर लिक मामलामा विपक्षको अवरोधपछि लोकसभाको कार्यवाही दिनभरिको लागि स्थगित गरिएको छ। विदेश मन्त्री डाक्टर एस जयशङ्करले आज ब्रुनेका विदेश मन्त्री प्रिन्स अब्दुल मटेन्सिटको बैठकमा द्विपक्षीय सहयोग बढाउनेमा चर्चा गर्नुभयो र मौसम विभागले गुजरात अनि मध्य महाराष्ट्रको केही भागमा आज भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। यसका साथै समाचार पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचिका सीमा छेत्री विषय छ राष्ट्रपति द्रौपदी मुर्मूको उत्तर मेसिडोनियाको ऐतिहासिक भ्रमण आलेख विदेश सेवा डेस्क आकाशवाणी तीन राष्ट्रहरूको राजकीय भ्रमणको दोस्रो चरणमा राष्ट्रपति द्रौपदी मुर्मू जुलाई 21, 2026 उत्तर मेसिडोनिया पुगेकी थिइन् कुनै पनि भारतीय राष्ट्रपतिको उत्तरी मेसिडोनियाको यो पहिलो भ्रमण हो राष्ट्रपति द्रौपदी मुर्मूलाई उत्तर मेसिडोनियाका राष्ट्रपति गोडान्ना सिल्जानोस्की डाफको भाको आधिकारिक निवास स्कोपचीमा भव्य स्वागत गरियो यो स्वागतले ऐतिहासिक भ्रमणको क्रममा उहाँको राजकीय व्यवस्थाको शुरूआतलाई चिन्हित गरियो यस ऐतिहासिक राजकीय भ्रमणको क्रममा राष्ट्रपति द्रौपदी मुर्मूले स्कोपचे स्थित सेन्ट स्पा चर्चमा देशका सबैभन्दा सम्मानित राष्ट्रिय नायकहरूमध्ये एक गोत्से डेल चेफको समाधिमा श्रद्धाञ्जली अर्पण गर्नुभयो यस समारोहले उत्तर मेसिडोनियाको समृद्ध इतिहास र यसका राष्ट्रिय नायकहरूप्रति भारतको सम्मानलाई प्रतिबिम्बित गरेको छ राष्ट्रपति गोडान्ना सिल्जानोस्की डाफको भासँगको राष्ट्रपति मुर्मूले भन्नुभयो द्विपक्षले द्विपक्षीय सहयोगको समग्र आयामको समीक्षा गरेका छन् र क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरू आदान प्रदान गरेका छन् राष्ट्रपति मुर्मूले भन्नुभयो भारत र उत्तर मेसिडोनियाले साझा लोकतान्त्रिक मूल्य र पारम्परिक सम्मानमा आधारित गहिरो र मैत्रीपूर्ण सम्बन्धलाई पुनः पुष्टि गरेका छन् भारत र उत्तर मेसिडोनियाले सूचना प्रविधि तथा आधारित सेवाहरू कृषि खाद्य प्रसंस्करण औषधि वस्त्र जैविक प्रविधि पर्यटन आतिथ्य र चलचित्र निर्माण जस्ता क्षेत्रमा सहयोग विस्तार गर्दै बृहत्तर व्यापार र लगानी प्रवर्धन गर्न सहमत भएको छ राष्ट्रपति मुर्मूले यो पनि घोषणा गर्नुभयो भारतले उत्तरी मेसिडोनियाको लागि आईटीईसी प्रशिक्षण स्थलहरूको संख्या दोब्बर गर्नेछ जसमा आर्टिफिशियल इन्टेलिजेन्सको पाठ्यक्रम पनि समावेश छ उहाँले भारतको नेतृत्वमा अन्तर्राष्ट्रिय सौर गठबन्धन आपदा प्रतिरोधी पूर्वाधारका लागि गठबन्धन र ग्लोबल वायुफ्लु एलायन्स सहित भारतको नेतृत्वमा विश्वव्यापी पहलहरूमा सामेल हुने उत्तर मेसिडोनियाको इच्छाको स्वागत गर्नुभयो सांस्कृतिक सम्बन्धबारे प्रकाश पार्नुहुँदै राष्ट्रपति मुर्मूले भन्नुभयो दुवै देशहरूले परम्परागत औषधिमा विशेष ध्यान दिँदै स्वास्थ्य सेवा सहयोग सम्बन्धी समझदारी पत्रलाई नवीकरण गर्नेछन् उहाँले स्कोपचेको संग्रहालयमा महात्मा गान्धीको अर्धकदको संयुक्त अनावरण भएकोमा पनि खुशी व्यक्त गरिन् र यसलाई भारत र उत्तर मेसिडोनियाका मानिसहरूलाई एकताबद्ध गर्ने साझा मूल्यहरूको प्रतीकको रूपमा वर्णन गरिन् राष्ट्रपति मुर्मूले आफ्नो ऐतिहासिक राजकीय भ्रमणका क्रममा स्कोपचेमा नर्थ मेसिडोनियाको सभालाई पनि सम्बोधन गर्नुभयो सदनलाई सम्बोधन गर्दै राष्ट्रपतिले 1.4

0: अब अशोक चौरसियाबाट सुन्नुहोस् प्रादेशिक समाचार। पहिला मुख्य समाचार। सिक्किमको सुरुङ दुर्घटनामा परि मर्ने सबै 25 श्रमिकहरूको शव उद्धार, राहत र उद्धार कारवाही समाप्त। नीट परीक्षा पेपर लिक मामिलाका दोषीहरूलाई कठोर सजाय दिलाउन फास्ट ट्रेक अदालतको गठन गरिने प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा। विपक्षी दलहरूको हंगामा बीच संसदको दुवै सदन आज पनि स्थगित। उत्तर बंगाल विकास मन्त्री निशित प्रमाणिकले टीएमसी सरकारले उत्तर बंग विकास विभागमा ठूलो भ्रष्टाचार गरेको लगाए आरोप। पश्चिम बंगाल सरकारले जन्म र मृत्यु प्रमाणपत्र व्यवस्थामा गर्यो ठूलो परिवर्तन। राज्य सरकारले चाँडै सुरु गर्ने 3,000 वोल्भो बस सेवा र उत्तर बंगालमा ठूलो वर्षाको चेतावनी। अब समाचार विस्तारमा। सिक्किमको नाम्ची जिल्लास्थित समरदुङमा गए 20 जुलाईको दिन एनएचपीसीको टिस्टा स्टेज 6 सुरुङमा भएको भूस्खलनमा राहत र बचाव कार्य आज पूरा भएको छ। आज गरिएको उद्धार कार्यमा थप 3 श्रमिकहरूको शव उद्धार गरियो। यसका साथै यस दुर्घटनामा परि मर्नेहरूको संख्या बढेर 25 पुगेको छ। सुन्नुहोस् हाम्रा संवाददाताको एक रिपोर्ट।
1: एनडीआरएफ तथा राज्य प्रशासनको राहत

0: बचाव अधिकारीहरूले सोर्सु रुममा फँसिएका सबै 25 श्रमिकहरूको शव उद्धारको साथ उद्धार कारवाही पूरा भएको बताएका छन्। मर्नेहरूमा उत्तर बङ्गालका श्रमिकहरू पनि सामेल छन्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि प्रत्येक श्रमिकको निकटतम आफन्तलाई 4-4 लाख रुपियाँको अनुग्रह राशि दिने घोषणा अघिबाटै गरिसकेका छन्। सिक्किम सरकारले यस दुःखद घटनाको जाँचको लागि विशेष जाँचको आदेश दिएको छ। पश्चिम बङ्गाल सरकारले पनि पार्वतीय मामला राज्यमन्त्री विशाल लामालाई हिजो उद्धार कार्यको जानकारी लिन नाम्ची पठाएको थियो। आकाशवाणी खरसाङ समाचार कक्षबाट स्नेह थामीको रिपोर्ट।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले नीट परीक्षा पेपर लिक मामिलामा सामेल दोषीहरूलाई त्वरित जाँच र कडा सजाय दिलाउनका लागि फास्ट ट्रेक अदालत स्थापित गर्ने घोषणा गर्नुभएको छ। उहाँले छात्रहरूको भविष्यको रक्षा गर्न सरकारको सर्वोच्च प्राथमिकता रहेको बताउनु भएको छ। एक सोसल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभएको छ, देशका युवाहरूको कल्याण अनि भविष्य सरकारको निम्ति सर्वाधिक महत्त्वपूर्ण छ। पश्चिम बङ्गालका पञ्चायत तथा ग्रामीण विकास, कृषि, मार्केटिङ तथा पशु सम्पदा विकास मन्त्री दिलीप घोषले भन्नुभएको छ, नीट परीक्षा पेपर लिक मुद्दामा छात्रहरूको नाम गरेर देश विरोधी तत्वहरू सक्रिय भएका छन्। पाकिस्तान, बङ्गलादेश र नेपाल सरह गुण्डागर्दीद्वारा मोदी सरकारलाई उखेल्ने दावी र दावा छोपिरहेका छन् भन्दै भारत हो र यस राष्ट्र विरोधीहरूको दाव यहाँ गल्ने छैन भनी बताउनुभयो। उहाँले भन्नुभयो, यो भारत हो, कुनै पाकिस्तान, बङ्गलादेश र नेपाल होइन र यहाँ देश विरोधीहरूको दाल गल्ने छैन। उहाँले थप भन्नुभयो, देशको मोदी सरकार, देशको जनता, देशका युवाहरूप्रति संवेदनशील छ तथा सबैको विकासप्रति प्रतिबद्ध छ। नीट परीक्षा पेपर लिकका दोषीहरू विरुद्ध केन्द्र सरकारले कठोर कदम चालिरहेको उल्लेख पनि उहाँले गर्नुभयो। नीट पेपर लिक मामिलामा विपक्षको हंगामा र अवरोधपछि लोकसभा अनि राज्यसभाको कार्यवाही आज दिनभरिको निम्ति स्थगित गर्न पर्यो। लोकसभा र राज्यसभाको कारवाही सुरु हुँदा विपक्षले यस मुद्दालाई लिएर नाराबाजी र हो हल्ला गर्न थाल्यो। लोकसभा अध्यक्ष ओम बिरलाले पटक पटक विपक्षी सांसदहरूलाई कारवाहीमा भाग लिन आग्रह गरे तापनि अनि सरकार नीट पेपर लिक मामिलामा चर्चा र बहस गराउन तयार रहे तापनि लगातार विरोधले गर्दा सदनको कारवाही स्थगित गर्न पर्यो। यही नै स्थिति राज्यसभामा देखियो र अन्ततः राज्यसभाको कारवाहीलाई पनि दिनभरिको निम्ति स्थगित गर्न पर्यो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुन्छ। पश्चिम बङ्गाल विधानसभामा उत्कृष्ट प्रदर्शन गर्ने विधायकहरूलाई अब हरेक वर्ष सम्मानित गरिनेछ। विधानसभा अध्यक्ष रथिन्द्र नाथ बोसले आज सदनको कारवाही अवधि यो घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, विधायकले विधानसभाको कारवाहीमा सक्रिय भागीदारी गर्नेछन्, नियमहरूको पालन गर्दै आफ्नो क्षेत्रसित जोडिएका मुद्दाहरू उठाउनेछन्, प्रश्न सोध्नेछन् अनि सदनमा उपस्थिति असल रूपमा दिनेछन्। उनीहरूलाई सर्वश्रेष्ठ विधायकको रूपमा सम्मानित गरिने उहाँले घोषणा गर्नुभयो। पश्चिम बङ्गाल विधानसभामा आज उत्तर बङ्गाल विकास मन्त्री निशित प्रमाणिकले पूर्व टिएमसीको सरकारमाथि तीखो हमला गर्दै टिएमसी कालमा उत्तर बङ्गाल विकास विभाग भ्रष्टाचारको केन्द्र बनेको गम्भीर आरोप लगाउनुभयो। सुन्नुहोस् एक रिपोर्ट।
2: श्री प्रमाणिकले बताउनुभयो, सम्पूर्ण उत्तर बङ्गालमा 100 पर्यटन सूचना केन्द्र स्थापित गरिनेछ, जहाँ फुड प्लाजा, होमस्टे अनि पर्यटकहरूका लागि अन्य सुविधा उपलब्ध हुनेछ। यसबाहेक धेरै स्थानहरूमा भारत बङ्गलादेश ल्यान्ड पोर्ट विकसित गरिनेछ तथा प्रत्येक जिल्लामा इन्डोर स्टेडियमको निर्माण गरिनेछ। उहाँले भन्नुभयो, पार्वतीय क्षेत्रहरूमा ट्राफिक जामको समस्या दूर गर्न विदेशमा चाहिँ हाइड्रोलिक कार पार्किङ प्रणाली सुरु गरिनेछ, जसले स्थानीय अनि पर्यटकहरू दुवैलाई सुविधा हुनेछ। फिल्म सुटिङलाई बढावा दिनका लागि मन्त्रीले सिङ्गल विन्डो सिस्टम सुरु गर्ने घोषणा गर्नुभयो, ताकि प्रडक्सन हाउसहरूलाई सबै आवश्यक अनुमतिहरू एकै

0: स्थानमा प्राप्त होस्। पूर्व सरकारमाथि आरोप लगाउँदै उहाँले भन्नुभयो, उत्तर बङ्गालको विकासका लागि बजेटमा जो राशि आवन्टित हुन्थ्यो त्यसको एक तिहाई भन्दा कम खर्च विकासमा लगाइन्थ्यो।
1: पश्चिम बङ्गाल सरकारले जन्म एवं मृत्यु प्रमाणपत्र जारी गर्ने व्यवस्थामा ठूलो परिवर्तन गरेको छ। मुख्य सचिव मनोज अग्रवालले आज घोषणा गरे अनुसार अबदेखि नगरपालिकाका चेयरम्यान अनि पञ्चायत प्रधानले जन्म मृत्यु प्रमाणपत्र जारी गर्न सक्ने छैनन्। यो दायित्व केवल अधिकृत सरकारी अधिकारीहरूलाई सुम्पिनेछ। यसैबीच जन्म मृत्यु प्रमाणपत्रहरूमा कथित भ्रष्टाचार अनि फर्जी प्रमाणपत्रहरूको जाँचका लागि आजदेखि राज्यभरि पुलिसले अभियान सुरु गरेको छ। कोलकाता सहित विभिन्न जिल्लाको नगरपालिकाहरू अनि पञ्चायत कार्यालयहरूमा पुलिसले जन्म मृत्यु रजिस्टरहरूको जाँच गरिरहेको छ। कोलकाता हवाई अड्डामा पुलिसले 707 जिउँदो कछुवा उद्धार गरेको छ। हिजो साँझतिर एकजना यात्रीको चेक इन ब्यागेजमा यी कछुवाहरूलाई फेला पारियो। कस्टम विभागले सबै कछुवाहरूलाई जफत गरेको छ। यी कछुवाहरूको प्रजाति उत्तरी अमेरिकाको रेड इयर्ड स्टाइलर कछुवा रहेको बताइएको छ। यस मामिलामा वन्यजीव संरक्षण अधिनियमको धारा 9 उपधारा 44 तहत मुद्दा दर्ता गरी छानबिन गरिँदैछ। यी कछुवाहरूको तस्करी गर्नेहरूको पत्तो लगाइँदैछ र एक संदिग्धलाई हिरासतमा लिएको छ। पश्चिम बङ्गाल सरकारले चाँडै 3,000 भोल्भो बस सेवाहरू सुरु गर्नेछ। यस भोल्भो बस सेवाहरूले गर्दा राज्यका छिमेकी राज्यहरूमा यात्रा गर्न यात्रीहरूलाई धेरै सुविधा मिल्नेछ। यसले गर्दा कतिपय स्थानहरूमा बस सेवाहरू, बस डिपोहरू र टर्मिनलहरूको स्थितिमा पनि परिवर्तन हुनेछ। यसका लागि आधुनिक सुविधा र सञ्चार प्रणाली पनि विकसित गरिनेछ। उक्त जानकारी राज्य परिवहन मन्त्रालयले दिएको हो। यद्यपि यी भोल्भो बस सेवाहरू कहिलेदेखि सुरु गरिने त्यसबारे विस्तृत जानकारी सरकारले दिएको छैन। भारत बङ्गलादेश सिमानामा एक बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ। जानकारी अनुसार हिजो राति सिलगढी महकुमाको फाँसी देवाको धनिया मोडबाट त्यो व्यक्तिलाई हिरासतमा लिएको हो। मौसम विभागले उत्तर बङ्गालको पर्वतीय तराई र डुवर्स क्षेत्रमा भोलि पर्सि भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। यो समाचार हाम्रो युट्युब च्यानल @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। सुन्नुहोस् फेरि मुख्य समाचार एकचोटि। सिक्किमको सुरुङ दुर्घटनामा परि मर्ने सबै 25 श्रमिकहरूको शव उद्धार। नीट परीक्षा पेपर लिक मामिलामा दोषीहरूलाई कठोर सजाय दिलाउन फास्ट ट्रेक कोर्टको गठन गरिने प्रधानमन्त्रीको घोषणा। विपक्षी दलहरूको हंगामाले संसदको दुवै सदन आज पनि स्थगित। उत्तर बङ्गाल विकास मन्त्री निशित प्रमाणिकले टीएमसी सरकारले उत्तर बङ्ग विकास विभागमा ठूलो भ्रष्टाचार गरेको लगाए आरोप। पश्चिम बङ्गाल सरकारले जन्म र मृत्यु प्रमाणपत्र व्यवस्थामा गर्यो ठूलो परिवर्तन। अहिलेलाई समाचार पुरा भयो। आगामी समाचार लिएर पुनः 7:50 उपस्थित हुनेछ।
2: आकाशवाणी सिलगढी अनुष्ठान प्रचारित হচ্ছে মিডিয়াম ওয়েভ 421.9 অর্থাৎ 711 kHz এবং নিউজ অন AIR অ্যাপে। এখন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথম গানটি গেয়েছেন সনু নিগম এবং শ্রেয়া ঘোষাল দ্বৈত কণ্ঠে। ছবির নাম থ্রি ইডিয়টস।

अब समाचार विस्तारमा। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा प्रश्नपत्र लीकमा संलग्न व्यक्तिहरूलाई छिटो र कडा सजाय सुनिश्चित गर्न केन्द्र सरकारले फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री मोदीले विद्यार्थीहरूको भविष्यको सुरक्षा सरकारको सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्दै देशका युवाको हित र भविष्य सबैभन्दा महत्वपूर्ण रहेको बताएका छन्। दिल्लीको जन्तर मन्तरमा नीट परीक्षा प्रश्नपत्र लिक प्रकरण विरुद्ध विद्यार्थीहरूको प्रदर्शन जारी रहेका बेला प्रधानमन्त्रीको यो प्रतिक्रिया आएको हो। उनले सम्बन्धित अधिकारीहरूलाई आवश्यक सबै कदम चाल्न निर्देशन दिएको जानकारी दिँदै युवाको भविष्यमा क्षति पुर्याउने प्रयास गर्ने कसैलाई पनि नछोड्ने स्पष्ट पारे। प्रधानमन्त्री मोदीले यो निर्णय विद्यार्थीहरूको हित संरक्षणका लागि सरकारले अघि बढाइरहेको विभिन्न उपायहरूको निरन्तरता अन्तर्गत गरिएको हो। भारत सरकारले इथेनोइल मिश्रित पेट्रोलका कारण सवारी साधनको इन्जिन बिग्रिने वा गाडीमा खराबी आउने कुनै व्यापक समस्या हालसम्म नदेखिएको जनाएको छ।